0: आवाज़ ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: نوسی پیارے سننے والو، ریڈیو آواز تاجک کی ہندی بہا کی جاری ہے اور آپ کا سواگت ہے۔ ہمارے پرسارہ میں آپ سن سکتے عیسائی اور ودیشی سماچار، تاجکستان کے نیتک، سانسکرتک، ساماجک جیون کے بارے میں دلچسپ پائنیان، وشلیشن، وشیشگیوں سے بات چیت۔ آج کی ذمہ داریاں میں اس پروگرام کے دیتی رام جو پروڈیوسر شیر علی والی شیر آپ کا سماچار بہار میں سواگت کرتے ہیں اور ہم مکھیہ خبروں سے شروع کریں گے۔

0: नमस्ते प्यारे श्रोताओं, आप सुन रहे कार्यक्रम जल और जलवायु। आज के कार्यक्रम में हम दुशांबे जल प्रक्रिया के चौथे सम्मेलन के महत्व तथा जल और जलवायु संबंधी समस्याओं के समाधान में उसकी भूमिका के बारे में बात करेंगे। हमारे साथ रहे। जलवायु और जल से संबंधित समस्याओं के समाधान के क्षेत्र में आयोजित चौथा उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन, जिसे दुशांबे जल प्रक्रिया के नाम से जाना जाता है, विश्व के सबसे महत्वपूर्ण अंतर्राष्ट्रीय आयोजनों में से एक माना जाता है। ये सम्मेलन तजकिस्तान गणराज्य के पहल और संयुक्त राष्ट्र संगठन के सहयोग से आयोजित किया गया। इसका मुख्य उद्देश्य जल संसाधनों, जलवायु परिवर्तन, हिमनदों की सुरक्षा तथा सतत विकास से संबंधित समस्याओं के समाधान के लिए विश्व समुदाय को एकजुट करना है। आज के आधुनिक युग में जल का प्राशन मानवता की सबसे बड़ी वैश्विक समस्याओं में से एक बन चुका है, क्योंकि मानव जीवन, आर्थिक विकास, खाद्य सुरक्षा और पर्यावरणीय स्थिरता सीधे जल संसाधनों पर निर्भर है। इसी कारण इसे सम्मेलनों का आयोजन अत्यंत महत्वपूर्ण माना जाता है। राष्ट्रीय स्तर पर वर्ष 2018 से आज तक संयुक्त राष्ट्र संगठन के सहयोग से दुशांबे शहर में 3 उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन आयोजित किए गए हैं, जो सन 2018, 2022, 2024 में। इन सम्मेलनों की श्रृंखला, जिसे दुशांबे जल प्रक्रिया का नाम दिया गया है, जल संसाधनों, स्वच्छता तथा जलवायु परिवर्तन से जुड़े मुद्दों पर चर्चा के लिए एक स्थायी मंच बन चुकी है। उल्लेखनीय है कि 25 से 28 मई सन 2026 तक दुशांबे शहर में सतत विकास के लिए जल 2018-2028 अंतर्राष्ट्रीय कार्य दशक पर चौथा उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन आयोजित किया जाएगा। जल और जलवायु के क्षेत्र में तजकिस्तान गणराज्य के राष्ट्रपति, राष्ट्रीय नेता मामहिम इमोमाली रहमान के अंतर्राष्ट्रीय पहलों के संबंध में तजकिस्तान गणराज्य के राष्ट्रपति के अधीन रणनीतिक अनुसंधान केंद्र के क्षेत्रीय आर्थिक अवस्था विश्लेषण एवं पूर्व निर्माण विभाग के प्रमुख जुराखोम बोबोजोदा ने इस प्रकार कहा है।
1: امروز جمهوری تاجیکستان رو در عرصه بین المللی از روی 16 تشبث های بین المللی پیشوای معظم ملت پرزیدنت جمهوری تاجیکستان محترم امام علی رحمان میشن
0: هاش تاجیکستان کنترشی ستار پراش که مهان نیتا مامهین امام علی رحمان که سولا ویشویکس پهلون که مادیم سی پیچانا اور سی رہا جاتا ہے۔ آج مانوتا کے سامنے سب سے گمبھیر سمسیاؤں میں سے ایک جلوایو پریورتن کی تیور گتی ہے۔ دور भाग्यवश हमारा ग्रह वर्तमान समय में गंभीर पर्यावरणीय संकट का सामना कर रहा है, इसलिए सतत आर्थिक विकास सुनिश्चित करना तथा पर्यावरण संरक्षण करना पूरे विश्व के लिए 21वीं सदी के सबसे महत्वपूर्ण दायित्वों में से एक बन गया है। ये कहना आवश्यक है कि जल और जलवायु के क्षेत्र में राष्ट्र नायक की पहलों का मुख्य उद्देश्य ये है कि आज विश्व समुदाय इन लाभकारी उपयोगों को अपनी रणनीतियों, सरकारी कार्यक्रमों, विकास आधार नाहों तथा अन्य कानूनी दस्तावेजों में लागू करे, क्योंकि आज हम जलवायु परिवर्तन में बाह्यवा परिणामों को देख रहे हैं, जिन्होंने विश्व के अनेक देशों के अर्थव्यवस्थाओं को भारी आर्थिक और वित्तीय क्षति पहुंचाई है। ये क्षति अपने साथ व्यापक मानवीय नुकसान भी लेकर आती है। तजकिस्तान गणराज्य के राष्ट्रपति मामहिम इमोमाली रहमान का मानना कि जलवायु परिवर्तन से जुड़ी समस्याओं और उनके विनाशकारी परिणामों का समाधान विश्व देशों की एकता, प्रभावी सहयोग के विस्तार तथा मानवतावादी पहलों के माध्यम से संभव है, जो पृथ्वी के निवासियों के जीवन स्तर को बेहतर बनाने में सहायता करती है। विशेषज्ञों के अनुसार आज विश्व के 80 से अधिक देश जल संसाधनों की कमी का अनुभव कर रहे है, जबकि सूखा और मरुस्थलीकरण की प्रक्रिया पृथ्वी पर 2 अरब 10 करोड़ से अधिक लोगों के जीवन के लिए खतरा बन चुकी है। آج دنیا انیک پریاورنی سمسیاؤں کا سامنا کر رہی ہے. جن سنکھیا وردھی، تیور اودیوگک وکاس، پرکرتی سنسادنوں کا انوچت اپیوگ تتھا جلوایو پریورتن کے کارن جل سنسادنوں میں لگاتار کمی آ رہی ہے. وش کے لاکھوں لوگ سوچھا پے جل سے ونچھت تھے اور انیک دیش جل سنکٹ سے پیڑت تھے. کچھ کھیتروں میں سوکھا بڑھ رہا ہے جبکہ انیہ کھیتروں میں بارہ اور پرکرتک آپدائیں ادھک دیکھنے کو مل رہی ہے. یہ سبھی سمسیائیں وش سمودے کو جل سمبندھی مدوں کے سمادھان کے لیے سنیک پریاس کرنے کے لیے پریرت کرتی ہے. دوشمبے جل پرکریا کا چوتھا سمیلن اسی ویشوک مدوں پر وچار ومرش کے لیے ایک مہتوپورا منچ کے روپ میں کاریہ کرتا ہے. اس سمیلن کا سب سے بڑا مہت یہ کہ یہ انتراشٹری سہیوگ کو مضبوط کرنے کا اوسر پردان کرتا ہے. اس سمیلن میں وبھن دیشوں کے پرتندھی، انتراشٹری سنگھان، ویگیانک اور وشیشگیا بھاگ لیتے ہیں تتھا جل سے سمبندھت مہتوپورا مدوں پر چرچا کرتے ہیں. سمیلن دیشوں کو اپنے انوبھو ساجھا کرنے اور جل کے پربھاوی اپیوگ کے نئے طریقوں کو کھوجنے کا اوسر دیتا ہے. ادھارن کے لیے کچھ دیشوں کے پاس جل سنرکشن کے آدھونک تکنیکوں کا اچھا انوبھو ہے جبکہ انیا دیش ان انوبھاووں سے لابھ اٹھا سکتا ہے. اس کے اترکت سمیلن کے مادھیم سے نئے سنیوگ پریوجنائیں تیار کی جاتی ہے اور ان کے کاریاویاں کے لیے نویش آکرشت کیا جاتا ہے. جیسا کہ سبھی کو معلوم ہے ہمارے دیش میں آنے والے دنوں میں دوشمبے جل پرکریا کا چوتھا سمیلن آیوجت ہونا جا رہا ہے. جلوایو پریورتن اور ہمندوں کے پگھلنے کی ورتمان پرستھتیوں میں اس سمیلن کے مہتو کے بارے میں جورا خون بوبوزودہ نے اس پرکار کہا ہے.
1: باید گفت کہ دیپلماتیائی آبی پیشوای معظم ملت پدیدہ نو در مناسبت های معاشری بین المللی به شمار می رود. بنابراین
0: رشک مہامہم نیتا دوارا جال کوتنیتی کو آگے بڑھانے سے پربھاوی انتراشٹری سمبندھوں میں ایک نئی پہل کا ادے ہوا ہے. اس لیے جل سنسادنوں کا ویویک پورن اپیوگ اور گلیشیئروں کے پگھلنے کا مدعا آج کی تاجکستان سرکار کی نیتی کے سب سے مہتوپورن دشاؤں میں سے ایک مانا گیا ہے. 25-28 مئی کو دوشمبے میں آیوجت ہونے والا انتراشٹری اچ استری سمیلن اسے پہلے آیوجت سمیلنوں کی ترکیب نرنترتا ہے. پہلا سمیلن 25-28 مئی 2019، دوسرا 6-9 جون 2022 اور تیسرا 10-13 جون 2024 کو دوشمبے میں آیوجت کیا گیا تھا. جیسا کہ ہم سبھی جانتے ہیں تاجکستان وشال جل ودیوت سنسادنوں سے سمردھ دیش ہے. اس لیے دیش کا بھاوی شہر تشتی سے اس ارجا سروت کے پربھاوی اپیوگ پر نربھر کرتا ہے. رش کے مہامہم نیتا کا مکھیہ ادیشیہ جلوایو پریورتن سے اتپانا تیزی سے بڑھتے خطروں کو مانوتا کے ہت میں کام کرنا ہے. ساتھ ہی ایک انیہ مہتوپورن تجزیہ یہ ہے کہ مدھیہ ایشیا کے لگ بھگ 7% جل سنسادھان تاجکستان کے کھیتر میں بنتے ہیں اور دیش کے ارتھ ویوستھا کے آگے کے وکاس کے لیے جل سنسادھنوں کا پربھاوی اپیوگ اتیانت آوشیک مانا جاتا ہے. اسی کارن آج تاجکستان سرکار کا مکھیہ لکشیہ ارجا سوتنترتا سنشچت کرنا، دیش کا تیور اودیوگیکرن کرنا، راشٹری ارتھ ویوستھا کو وکاسیت کرنا اور ساتھ ہی لوگوں کے جیون استر تتھا جیون گنوتا کو انیہ دیشوں کی تلنا میں بہتر بنانا ہے. اس سمیلن کا ایک اور مہتوپورن لکشیہ جلوایو پریورتن سے جڑا ہوا ہے. آج جلوایو پریورتن وش کے لیے سب سے بڑے خطروں میں سے ایک بن چکا ہے. تاپمان میں وردھی، ہمندوں کا پگھلنا، پرکرتک آپداؤں کی سنکھیا میں وردھی تتھا موسم میں پریورتن جل سنسادنوں پر نکاراتمک پربھاؤ ڈال رہے ہیں. تاجکستان جو وشال ہمندوں والا دیش ہے اس مدعے پر وشیش دھیان دیتا ہے. تاجکستان کے ہمند مدھیہ ایشیا کے کئی دیشوں کے لیے جل کا مکھیہ سروت ہے، لیکن حال کے ورشوں میں ویشوک تاپ وردھی کے کارن یہ ہمند تیزی سے پگھل رہے ہیں. یدی یہ پرکریا جاری رہی تو بھوشیہ میں پورا کھیتر گمبھیر جل سنکٹ کا سامنا کر سکتا ہے. اسی کارن سمیلا میں ہمندوں کی سرکشا، ان کا ادھیان تتھا آدھونک تکنیکوں کے مادھیم سے ان کی نگرانی جیسے وشیوں پر وشیش چرچا کی जाती है। दुशांबे जल प्रक्रिया सम्मेलन सतत विकास को सुनिश्चित करने में भी महत्वपूर्ण भूमिका निभाता है। सतत विकास का अर्थ है कि प्रकृति संसाधनों का उपयोग इस प्रकार किया जाए कि वर्तमान पीढ़ी के साथ साथ आने वाले पीढ़ियों भी उनके लाभ उठा सके। जल प्रकृति की सबसे महत्वपूर्ण संपत्तियों में से एक है और इसका सही उपयोग देशों के आर्थिक और सामाजिक विकास के लिए अत्यंत आवश्यक है। कृषि, उद्योग, ऊर्जा और अन्य अनेक क्षेत्र जल पर निर्भर है। यदि जल की कमी हो जाए या वो प्रदूषित हो जाए तो आर्थिक विकास धीमा पर जाता है और लोगों के जीवन स्तर पर नकारात्मक प्रभाव पड़ता है। इसलिए सम्मेलन में जल संसाधनों के प्रभावी प्रबंधन, पर्यावरण संरक्षण और स्वच्छ पेयजल उपलब्ध कराने से जुड़े मुद्दों पर चर्चा की जाती है। दुशांबे जल प्रक्रिया के चौथे सम्मेलन से तजकिस्तान और विश्व को क्या अपेक्षाएं हैं? इस विषय पर जोराखोम बोबजोदा ने अपने विचार इस प्रकार व्यक्त किया।
1: تشکیل و برگزار نمودن کنفرانس های سطح بین المللی این در حقیقت در زمینه تشبث های بین المللی پیشوای معظم ملل صورت
0: گرفت. انترشی استار که سمیلان کا آیوجان اور سنچالن واستاو می رشک سامانی نیتا کی انترشی پہلوں کے آدھار پر کیا جا رہا ہے۔ یہ کہنا आवश्यक ہے کہ آج انترشی منچ پر تشکیستان گنجا کو کیول جلوایو پریورتن سے سمبندھت انترشی پہلوں کو پرستوت کرنے والے اگرانی دیش کے روپ میں ہی نہیں بلکہ اسے دیش के रूप में भी जाना पहचाना और स्वीकार किया जाता है जो जलवायु परिवर्तन की गंभीर समस्याओं को समय रहते उठाता है तथा अंतर्राष्ट्रीय स्तर के सम्मेलनों के आयोजन के माध्यम से विश्व समुदाय को जलवायु परिवर्तन की तीव्रता को कम करने के लिए प्रेरित करता है। जैसा कि ऊपर उल्लेख किया गया, आज तजकिस्तान गनजा वास्तव में राष्ट्र के सम्मानित नेता के 16 अंतर्राष्ट्रीय पहलों के कारण विश्व स्तर पर मान्यता प्राप्त कर चुका है। संयुक्त राष्ट्र महासभा तथा संयुक्त राष्ट्र के सदस्य देशों ने सर्वसम्मति से इन सभी अंतर्राष्ट्रीय पहलुओं को स्वीकार और समर्थन दिया है। राष्ट्र के सामान्य नेता की प्रत्येक अंतर्राष्ट्रीय पहल सतत विकास सुनिश्चित करने, जनता के जीवन स्तर और गुणवत्ता को बेहतर बनाने तथा गरीबी के स्तर को कम करने के उद्देश्य से स्वीकार की गई है। इसी संदर्भ में हमें विश्वास है कि 25-26 मई 2026 को आयोजित होने वाले चौथा उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन उन लक्ष्यों और योजनाओं की प्राप्ति में सफल होगा जिन्हें संयुक्त राष्ट्र महासभा तथा तजकिस्तान गणराज्य के राष्ट्रपति मामहिम एमोमली रहमान ने सतत विकास लक्ष्यों को प्राप्त करने के लिए निर्धारित किया है। सम्मेलन में खाद्य सुरक्षा का मुद्दा भी विशेष रूप से उठाया जाता है। आज दुनिया के कई देशों में जल की कमी कृषि क्षेत्र को प्रभावित कर रही है। जल की कमी के कारण उत्पादन घटता है और आर्थिक समस्याएं बढ़ती है। चूंकि विश्व की जनसंख्या लगातार बढ़ रही है, इसलिए खाद्य सुरक्षा का महत्व भी बढ़ता जा रहा है। कृषि के विकास के लिए जल का सही और प्रभावी उपयोग आवश्यक है। सम्मेलन में आधुनिक सिंचाई तकनीकों, जल संरक्षण और कृषि उत्पादों की दक्षता बढ़ाने के उपायों पर विचार किया जाता है। दुशांबे जल प्रक्रिया सम्मेलन पर्यावरणीय जागरूकता बढ़ाने में भी महत्वपूर्ण भूमिका निभाता है। आज भी बहुत से लोग ये नहीं समझते हैं कि जल संसाधन सीमित है और उनकी रक्षा करना आवश्यक है। सम्मेलन और उससे संबंधित कार्यक्रमों के माध्यम से लोगों को जल के महा जलवायु परिवर्तन के प्रभाव तथा प्रकृति संरक्षण की आवश्यकता के बारे में अधिक जानकारी मिलती है। इससे पर्यावरण के प्रति जिम्मेदार व्यवहार विकसित कर

0: युवा हमारे परिवार के कुल दीपक, समाज के भावी कर्णधार और राष्ट्र के स्वर्णिम भविष्य है। नए पौधा निर्माता और समाज की आधारशिला है। युवा शक्ति समाज की रीढ़ होती है। युवा समाज के लिए प्राण वायु के समान होते हैं। साथ ही युवा शक्ति समाज के लिए बहुत और भविष्य के सेतु होते है। वे समाज के जीवा मूल्यों के प्रतीक होते है। उनकी आंखों में सपने देखने की एक ज्योति और शक्ति दोनों होती है। युवा वर्ग देश का भविष्य होने के साथ साथ हमारे समाज के विकास का एक महत्वपूर्ण हिस्सा है।
1: नमस्कार, मैं की खुद अपने आप को जवान मानता हूँ, इसलिए मैं कोशिश करूँगा कि आगे के भी अपने देश के लिए, अपने वतन के लिए बहुत कुछ कर लूँ। वैसे कि मैं 2015 को भारत में था, केंद्रीय हिंदी संस्थान आगरा में हिंदी सीखने के लिए गया था और वहाँ जाके मैं भारत संस्कृत सीख के आया हूँ। भारत जो ताजिकिस्तान से दो कनेक्शन होती है वो जाके सीख के आया हूँ कि आगे का भी बहुत से इन दोनों देशों के लिए बहुत मेहनत करें, इन दोनों को कनेक्शन का भी ठीक कर ले। जैसे कि आप जानते हैं भारत और ताजिकिस्तान की दो रिश्ता बहुत अच्छा है जवानों के लिए, खास करके इन दोनों को हमारे मेडिकल यूनिवर्सिटी में बहुत सारे भारतीय स्टूडेंट्स पढ़ाई करते हैं और वो भी सब युवक होते हैं। आप जानते हैं भारत में ताजिक लोग बहुत दूर जाते हैं, एज टूरिज्म के लिए जाते हैं या पढ़ाई के लिए जाते हैं या रहने के लिए भी जाते हैं कभी कभी। और खास करके हमारे जो नगर है दुशनबे, वो पूरे अगर आप चलते रहें सड़कों पर आप जवानों को देखेंगे कि बागों में बहुत बहुत सड़कों पर घूमते रहते हैं, मतलब खुशी करते हैं, मस्तियां हैं। और ये सब हर साल जो युवाओं का हमारे सरकार की तरफ से सहायता होता है, खास करके हमारे प्रेसिडेंट से, राष्ट्रपति से श्री मुमले रहमान से, और उसके बाद हमारे दुशांबे के जो हेड है रुस्तम मुमली से, इन दोनों की तरफ से हमारे यहाँ बहुत बहुत सारे सहायते होते हैं कि हम कोशिश कर लेंगे कि इनके जो ख्वाहिश है, इनके जो उम्मीद है हमसे, हम पूरा कर लें और बहुत मेहनत कर लें, अपना जो सारा ताकत है इसमें रखें। आगे का भी जो है मैं अपनी तरफ से और पूरी जवानों की तरफ से ये बात कहूँगा कि हम हिम्मत में रखेंगे कि सब कुछ कर दे, अपना सारा कुछ रखते हैं इस पे। हम जो युवा होते हैं, हम जो जवान है, हम नई सीढ़ी है, हम जो भी कर लेंगे भविष्य जो कंट्री का है वो मतलब भविष्य युवाओं के हाथ में होती है। जो युवा मतलब अगर वो मतलब कुछ बुरी काम कर ले तो ये इसका जो भविष्य है वो बुरे हो जाएंगे, तो अगर अच्छा ही करे, भला ही करे तो इंशाल्लाह उम्मीद है कि बहुत अच्छा हो जाएगा। जो हमारे देश में है, खास करके हमारे सरकार की तरफ से युवा होते हैं जो जवानों यूनिवर्सिटी को ख़त्म करके आगे में वो एकदम हो जाते हैं काम पे, वो हमारे सरकार बहुत बहुत सहायता देती है। और हमारे जो संग्रहालय में है सारे जो स्टाफ होते हैं वो जवान है, खास करके जैसे कि आप मेरे को देख रहे हैं कि मैं जवान हूँ और आगे भी कभी नई सीढ़ियाँ आ जाएंगे जो हम बुरे हो जाएंगे और उसके हम जवानों का भी सहायता दे देंगे।
0: किसी भी देश में वहाँ की युवा शक्ति के समाज के जीवा मूल्यों, सभ्यता, सांस्कृतिक विरासत का प्रचार प्रसार और स्थायित्व प्रदान करती है। साथ ही युवा शक्ति ही एक सुसंस्कारी समाज का निर्माण करती है। इसलिए हर युवा शक्ति में एक आदर्श व्यक्ति, नेतृत्व क्षमता के गुण, जिम्मेदार नागरिक के कर्तव्य और स्वयं सेवा की भावना होनी चाहिए। साथ ही युवाओं में सदैव राष्ट्र के प्रति प्रेम, प्रेरक विचार से उदात भावनाएं, आध्यात्मिक तथा सांस्कृतिक आधार, स्वाभिमान, त्याग तथा आत्मगौरव की भावनाएं होनी चाहिए, क्योंकि आदर्श समाज निर्माण में सर्वाधिक योगदान युवाओं का ही होती है। युवा वर्ग समाज का भविष्य होने के साथ साथ ही वे समाज के विकास का महत्वपूर्ण हिस्सा भी होते हैं। वे आदर्श समाज और उन्नत समाज के आवश्यक धुरी होते हैं। ताजिकिस्तान में लगभग 57% जनसंख्या की आयु 45 वर्ष से कम है। वर्तमान दौर में हर युवा शक्ति को समाज के विकास में अपना योगदान देना होना, न कि वे सिर्फ उसका एक हिस्सा बनकर रह जाए। आज हर युवा शक्ति को अपनी प्रतिभा को पहचान कर उन्हें उचित अवसर प्रदान कर सभी परिस्थितियों से जुड़ने का समर्थन सिर्फ युवाओं में ही है। उल्टे प्रवाह का उलट कर सीधा करने का साहस सिर्फ युवा ही कर सकता है। इसलिए युवा शक्ति को हमेशा उचित दिशा की तरफ ही प्रेरित रहना चाहिए, जिसके कि खुद भी अनेक तरह की बुरी आदतों के भटकाव से बच सके। साथ ही हमारे समाज का विकास सफल اور وقت ہو سکے اور ہمارے تاجک سماج پرچین گوف کو پناہ پراپ کر سکے۔ یووا شب اکثر جیون تتا آنند اتساہ اور جنوں کے ساتھ جڑا ہوا ہے۔ اس کا کارن یہ ہے کہ یووا پیڑھی کے لوگ جوش سے بھرے ہوئے ہیں، وہ نئی چیزیں جانے کے لیے اتسک رہتے ہیں اور دنیا میں نئی کھوجوں کا پتہ لگانے کے لیے تیار رہتے ہیں۔ وہ اونچا ارجا سے پریپورن ہے اور پچھلے پیڑھیوں دوارا نردھارت ریتی رواجوں اور پرمپراؤں کے انوروپ نہیں ڈھلنا چاہتے ہیں۔ وہ سبھی چیزوں پر ترکوں کو لاگو کرنے کا پریاس کرتے ہیں اور بڑوں کی کتر پنت ہی سوچ کر سوال اٹھاتے ہیں، یدپی وہ عام طور پر بعد میں پریشان ہو جاتے ہیں۔ تاجکستان سرکار نے شکشا سنشچت کرنے کے لیے کئی کاریکرام شروع کیے ہیں تاکہ دیش میں ہر بچے کو شکشا مل سکے۔ مضبوط یووا بنانے کے لیے پہلا قدم شکشا پردان کرنا ہے۔ ماتا پتا اور شکشکوں کو بھی اپنے بچوں کا ایسے طریقے سے پوشان کرنا چاہیے تاکہ وہ ذمہ دار یووا بنے۔ تاجکستان کے یووا پرتیبھاشالی ہے جو دیش کو وبھن کھیتروں میں گوشالی محسوس کرنے کا اوسر پردان کر رہے ہیں۔ سوچنا پرودیوگکی کے کھیتر میں تاجکی یوواؤں کے یوگدان کے بارے میں سبھی کو پتا ہے۔ وبھن کھیلوں میں تاجکی یوواؤں دوارا جیتے ہوئے پدا کیے درشاتے ہیں کہ وہ کتنے پرتیبھاشالی ہے۔ سدیو راشٹری گورو کی سرکشا کے لیے یوواؤں نے ہی اپنے قدم بڑھائے ہے، سنکا چاہے سیماؤں پر ہو اتوا ساماجک اور راجنیتک۔ اس کے نوارن کے لیے اپنے دیش کے یووا یوتیوں نے اپنا سرواس نیوچھاور کرنے میں کوئی کسر نہیں چھوڑی ہے۔ آوشیکتا یہی ہے کہ اپنے ہردائے میں سماج نرمان کی کساک اتپان کریں اور اپنی بکھی شکتیوں کو ایکترت کر کے سماج کی وبھن سمسیاؤں کو سلجھانے میں لگائیں۔ تاجکی سماج کی پرگتی ہی اپنی پرگتی اور انتی ہے۔ اسی شریش وچار کے آدھار پر ہی یووا شکتی سنگتھان شکتی بن کر سماج کو سمردھی انتی و پرگتی کے مارگ پر لے جا سکتی ہے۔ ایک بار پھر یووا ہردائے سے یہ آشا کی جا رہی ہے کہ وہ اپنی مورچھا جرتا سنکیرن سوارتھ و اہمانیتا کو تیاگ کر سماج نرمان کے ابھوتپورو سانسکرتک دگ وجے ابھیان میں سویام کو جوڑ کر اپنی سماج رشرا و ویش کے اجوال بھوشیہ کو ساکار کرنے میں اپنی ایتہاسک بھومیکا نبھائے۔ سماج ایوان رشرا نرمان میں سرودھک یوگدان یوواؤں کا ہوتا ہے۔ تاجکستان کے سوتنترتا میں بھی یووا شکتی کا سرودھک یوگدان رہا ہے۔ یہاں بہت پرتیبھاشالی یووا لوگ کام کرتے ہیں اور ہر مہینے ہمارے کرمچاری یووا لوگ گیا کا ابھیاس کرنے کے لیے ودیش بھیجا جاتا ہے۔
1: جب میں انڈیا گیا تھا، یہ بہت اچھی یاد ہے کہ ہم جو بھارت میں گئے تھے سب ہم کو ایز اے فورینر مانگتا تھا، سوچتے تھے کہ ہاں یہ ودیشی ہے، یہ انڈین نہیں ہے، بھارتی نہیں ہے۔ تو جب میں گھومتا تو سب میرے کو دیکھتے تھے، وہ بولتے تھے کہ ہاں یہ اپنا ہے، یہ بھارتی ہے، کیونکہ میں دھاری لگا کے کپڑا کرتا ہے نا، کرتا پاجامہ پہن کے اپنے ہاتھ میں سارا کچھ لگا کے انڈیا میں گھومتا رہا تھا۔ اور ایسے ایک خاص یاد ہے کہ جب ہم تاج محل گئے تھے، جیسے کہ آپ جانتے ہیں تاج محل ودیشی لوگوں کے لیے 1200 روپیہ ہے تو بھارتی لوگوں کے لیے 20 روپیہ ہے۔ جب میں وہاں گیا تھا اور میں بولا بھائی صاحب ایک ٹکٹ دے دیجیے گا، تو انہوں نے 20 روپے کا ٹکٹ میرے کو دے دی۔ جب ہمارے دوست جو ہے وہ الگ الگ دیشوں سے جا کے وہاں پڑھائی کرتے تھے، ان کے لیے 1200 روپے گیا۔ جب میں اپنا ٹکٹ ان کو دکھایا تو وہ بولے سالا تم نے کیا کر دیا کہ 20 روپے میں تمہیں دے دیا۔ اور ایسی الگ الگ طرح کی یادیں ہیں انڈیا سے لایا ہوں۔ جیسے کہ آپ جانتے ہیں جو آدمی بھاشا کو اچھی طرح سے، جو بھی زبان انگریزی ہے، روسی ہے یا ہندی ہے خاص کر کے، اگر وہ اچھی طرح سے جانے تو ادھر میں اگر جب وہ جائے گا تو پرابلم کے بنا وہ دیش اس کو مہمان کی طرح قبول کرے گا اور جو بھی اس کے پاس ہے وہ دے دے گا۔ جیسے کہ میں انڈیا گیا، انڈیا میں ہمیں اچھی طرح سے قبول کر دیا اور واپس اچھی طرح سے بھیج دیا۔ جیسے کہ آپ دیکھ رہے ہیں کہ میں جب وہاں گیا تھا تو لوگ مجھے نہیں سمجھے کہ میں تاجکستان سے ہوں، وہ بولے تھے کہ ہاں میں ایک بھارتی ہوں، ایک ان کے بھائی ہوں۔ اور اس طرح کی بہت الگ الگ کچھ ہے کہ میں انڈیا سے لایا۔ جب ہمارے پریزیڈنٹ اپنے سرکار کے لیے یا لوگ کے لیے گھوشن دیتے ہیں یا سندیش دیتے ہیں یا سبھا ہوتا ہے، وہ اپنے اسپیچ میں بولتے ہیں کہ جو جوان لوگ ہیں خاص کر کے، وہ ان کو ضرور ہے کہ بھاشا سیکھیں، کہ 4-5 سے زیادہ بھاشا سیکھیں۔ ایسا نہیں ہے کہ روسی سیکھا، انگریزی سیکھا، یہ بس، مطلب اس سے بھی زیادہ جتنا مطلب ہمت ہے، جتنا سکتے ہیں۔ کہ خاص کر کے یہاں ہمارے یہاں بہت سارے اسکولس ہیں کہ انگریزی، روسی، ہندی، خاص کر کے جو نیشنل یونیورسٹی ہے جو وہاں پہ ہندی، انگریزی، عربک، پشتو، یہ بہت سارے مطلب بھاشائیں سکھائی جاتی ہے۔ میں سوچ رہا ہوں کہ ایک دیش کی ترقی جب ہوتی ہے ہے جب ان کی سرکار اچھی طرح سے جوانوں کو خاص کر کے لڑکیوں کو خاص کر کے سہایتا دیتے ہیں. جیسے کہ مجھے انہوں نے دے دیا کہ میں انڈیا جا کے سکھ پڑھائی کر کے آیا ہوں, نیشنل یونیورسٹی میں کر کے آیا ہوں, سب بھاشا سیکھا ہوں, اور میں بہت بہت ان سے شکر گزار ہوں. دھنیہ واد ہے کہ انہوں نے ہمیں ایک موقع دے دی کہ ہم اپنے آپ کو دکھا دیں کہ ہم کیا کیا کر سکتے ہیں, اور آگے کبھی میں شکر گزاری سے اپنا سارا ہمت اس پہ رکھوں گا کہ اپنے دیش کو اپنے وطن کو ترقی دے.
0: मानव सभ्यता सदियों से विकसित हुई है और फिर ही की अपनी सोच और विचार होती है जो समाज के विकास की दिशा में योगदान देते हैं. हालांकि एक तरफ मानव मान और बुद्धि समय गुजरने के साथ काफी विकसित हो गई है, वही लोग भी काफी बेसब्र हो गए हैं. आज का युवा प्रतिभा और क्षमता वाला है. आज का युवा सीखने और नई चीजों को तलाशने के लिए उत्सुक है. अब जब वे अपने बड़ों से सलाह ले सकते हैं तो वे हर कदम पर उनके द्वारा निर्देशित नहीं होना चाहते हैं. युवा पीढ़ी आज विभिन्न चीजों को पूरा करने की जल्दबाजी में है और अंत में परिणाम प्राप्त करने की दिशा में इतना मग्न हो सकता है कि उन्होंने इसका चयन किसके किया इसके ओर भी ध्यान नहीं देते हैं. हालांकि विज्ञान, प्रौद्योगिकी, गणित, वास्तुकला, इंजीनियरिंग और अन्य क्षेत्रों में बहुत प्रगति हुई है, पर हम इस तथ्य से इनकार नहीं कर सकते कि अपराध की दर में भी समय के साथ काफी वृद्धि हुई है. तश्किसान सरकार का भी लक्ष्य युवाओं के नेतृत्व वाले विकास पर है. निष्क्रिय होकर बैठने के बजाय युवाओं को देश के विकास और प्रगति में सक्रिय भूमिका निभानी चाहिए. युवा दिमाग को प्रोत्साहित और सशक्त बनाने के लिए देश की सरकार ने राष्ट्रीय युवा नीति शुरू की है. इसका उद्देश्य युवाओं की सही दिशा में संभावित रूप से निर्देशित करना जो संपूर्ण रूप से राष्ट्र को मजबूत करने में मदद करेगा. देश में हर बच्चे को शिक्षा मिले ये सुनिश्चित करने के लिए भी कई शिक्षा कार्यक्रम शुरू किए गए हैं. तजिकिस्तान सरकार लिंग भेदभाव नहीं करती. एक राष्ट्र जो अपने युवाओं पर ध्यान केंद्रित करता है और उन्हें विभिन्न पहलुओं और कार्यक्रमों के माध्यम से अधिकार देता है, वो सही दिशा में आगे बढ़ रहा है.